0: 81 नेपालको कुल वैदेशिक व्यापार 20.81 अर्ब रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24.11.65 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20.97 अर्ब 37 करोड़ रूपियाँ बराबरको वस्तु आयात तथा 3.15 अर्ब 29 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। यसलाई आर्थिक दृष्टिले कसरी हेर्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै अर्थविज्ञ चन्द्रवाणी अधिकारीले भन्नुभयो,
1: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ, निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नु हो भने पेट्रोलियम पदार्थ जस्ता कुराहरू बढी बढ्या छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहि ढङ्गले जाला भन्न त भन्न सकिन्न।
0: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3.35 करोड़ 28 लाख रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18

0: यस नेपालका पदाधिकारी संघको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
1: पाल्पाको पूर्व खोला गाउँपालिका दुई जल्पा ददराका कमल राज खनालको खेतमा असार दोस्रो साता रोपेको धानका बोट हरियो हुनुको सट्टा पहेँलो भएका छन्। आफ्नो दश रोपनी क्षेत्रफलमा लगाइएको धान पूरै पहेँलो देखिएको उहाँले बताउनुभयो। अर्काको खेत लिएर कृषि कर्म गर्दै आउनुभएकी किम कुमारी आलेको खेतमा पनि त्यस्तै समस्या देखिएको छ। पूर्व खोला क्षेत्रमा धानका बोटमा काँडादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या आएको हो। पूर्व खोलाको लाभेदेखि खैरेनी मन्दी डाँडा पुल आठ विषे र वृत्ता नजिकको क्षेत्रमा रोपिएको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताएका छन्। असार अन्तिम सातातिर रोपेको धानमा संक्रमण नदेखिए पनि त्यस अघि रोपिएको अधिकांश खेतमा धान पहिले भएको पूर्व खोला गाउँपालिकाका सहायक कृषि प्राविधिक शिर बहादुर बुढाले बताउनुभयो। सीआईएमसँग कुरा गर्दै किट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
2: खासमा यो धानमा लाग्ने विभिन्न किराहरू मध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन। यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। जानेदार विषादी हो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायमेटेक ग्राम, क्लोर ट्रेनिलिप्रो 0.3 ml पर लिटर पानीमा, वक्सिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
3: अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
2: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या, त्यो गर्दाखेरि
3: धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
2: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो हलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनवटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
3: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
2: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जानेर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
3: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले कसरी सहयोग गर्न सक्छन्?
2: हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छन् भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक दबार 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बारेको कानून बनाउन संसदीय समितिमा लगातारको छलफल।
4: हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट or endangered heritage, just the concept harutsan, tun hamra maulik avdharana haru.

0: हुन् कन्भेन्सन भन्दा बाहिरका यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौ।
1: झापाको अर्जुन धाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण, जुम्लामा महको भाउ प्रति किलो 2500 लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: पाँच बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: जुम्लाको महको भाउ प्रति किलो 2500 रूपियाँ तोकिएको छ। प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष 500 रूपियाँले महको मूल्य बढ़ाएको हो। गत आर्थिक वर्षमा महको भाउ प्रति किलो 2000 रूपियाँमा निर्धारण गरिएको थियो। सार्वजनिक खरिद नियमावली 2064 परिच्छेद 15 नियम 148 क बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मौरी पाल किसान चन्द्रन नाथ नगरपालिका 4 नारायण चौला गाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताउनुभयो।
12: नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। कांग्रेसले नयाँ अभियानको घोषणा गरेको हो। बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गर्नुभएको हो। यसको उद्देश्य नेपाली कांग्रेस फर नेशन कज हुने उहाँको भनाइ छ। यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर शुरूआत गरिने पनि थापाले बताउनु भएको छ। त्यसै गरी नेपाली कांग्रेस भित्रको विवाद समाधानका लागि गरिएका प्रस्तावका बारेमा नेता कार्यकर्ताहरूको बीचमा भने विभिन्न किसिमको आरोप प्रत्यारोप चलिरहेको छ। हिजै आयोजित एउटा कार्यक्रममा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा पनि गरिएको छ। कांग्रेसका सभापति थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो। बीपी कोइरालाको 44 स्मृति दिवसमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभएको हो।
1: झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले हिजो 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न उच्च प्राथमिकता राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढ़िया तालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो।
12: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहितका 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा हालेको छ। सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाह सहित मध्य प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उप प्रमुख लीला कुमारी मोक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। मध्य प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धव राज नेउपाने, निर्माण कम्पनी धुलीखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगका अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतोमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ।
1: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्षमा नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको हो।
12: साझा खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडवाइजरी जारी गरेको छ। मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ। इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले चेतावनी दिएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै भीषण आक्रमण गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एसियामा बढ़दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सृजना भएपछि मे महिना यता पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरान विरूद्ध सैन्य आक्रमण तीव्र बनाएपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य 6% भन्दा बढ़ीले बढ़ेको हो। यमनका हुती विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा 81% उछाल आएको बताइएको छ। र मानव गतिविधिका कारण बढ़ेको जलवायु परिवर्तनले यूरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ़दो तापक्रमका कारण माटो नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुखापन झन चर्किएको हो। जून महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्म धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा जारी ओडीआई श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही योगफलमा समेटिएको थियो। यो जितपछि लीग 2 अंक तालिकामा नेदरल्याण्डसको 29 खेलमा 34 अंक भएको छ। नेपालको 30 खेलबाट 24 अंक छ। नेपालले अब श्रृंखलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्नेछ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। हिजो भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। त्यसअघि उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको छ। र जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँग जापान इण्डोनेसिया रहेका छन्। ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो।
12: भौतिक सांस्कृतिक सम्पदामा सांसदहरूको चासो विशेष छलफल कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब अभौतिक सांस्कृतिक सम्पदाका कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक 2081 बारेमा संसदीय समितिले छलफललाई तीव्रता दिएको छ। यो विधेयकका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सहित समिति सदस्यसँगको छलफल अबको क्रममा
12: अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर पिकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
14: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ। वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुराले भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ। त्यसकारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
12: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
14: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन।
12: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस
14: पुरै प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन। त्यसमा पनि जो आफ्नो तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
12: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु यहाँलाई।
0: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ। लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुरुष छ किनभने सबैजना ल्याएको राम्रो राम्रो अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन संस्कृति विभाग छ त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने The place of origin of law, committee is the place of origin of law, bhaye bhane dekhinchahi. Tyo chai euta better legislative process huncha ra tesko lagi pahal chai garirahanchau bhanera chai maile pratibaddhata janauna chahe. Hasta dhanyabad.
12: Ma antarrashtriya sambandha ra paryatan samiti sabhapati mananiya Sumni Mal Das ji lai anurodh gardachu.
0: So hami yestai bishay ma ajhai gahan chalfal garne chhau. UNESCO ko convention le dekhaeko euta framework ma hamro desh ma milne rup ma improvement gardai agadi badhne prayas garne nai chhau. हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ
1: यो छलफलसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौ सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
15: कांग्रेस आधिकारिकताको विवाद पुनः सर्वोच्चमा पूर्व कार्यवाहक सभापति खड्का सहितले दिएको निवेदन दर्ता तर पेशी भने अनिश्चित अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल
1: वैदेशिक व्यापार 15.88% बढ़्यो खरबुजा र तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणाले वृद्धि अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन
15: झापाको अर्जुन धाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण जुम्लामा महको भाउ प्रति किलो 2500 पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप
1: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 पुग्यो अत्यधिक गर्मीले युरोपमा खडेरीको जोखिम
15: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो हार काबा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित एसियाली खेलकुदमा महिला भलिबलतर्फ समूह एमा
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसभित्रको विवाद सर्वोच्चमा एक ढंगको फैसला आइसकेपछि फेरि पुनरावलोकनको लागि निवेदन दिइएको छ र कानूनी रूपमा लड़ाई चर्किरहँदाखेरि बीपी स्मृति दिवसको अवसरमा दुवै पक्षहरूले छुट्टा छुट्टै कार्यक्रम गरे कुनै कुनैले आफ्नो बचाउ र अरू पक्षको आलोचना गर्दै पनि बिताए यहाँ एउटा मंच देखाइएको छ मंचमा दुईजना नेताहरू छन् नजिकै बसिराखेका छन् र पछाडि पट्टि पृष्ठभूमिमा बीपी कोइरालाको ठूलो तस्वीर त्यहाँ टाँसिएको छ ती सोफामा बसिराखेका दुईजना नेता कार्यकर्ता कुनै एउटा गुटको जस्ता देखिन्छन् एकअर्का बीच संवाद भइरहेको छ तल यस्तो लेखिएको छ ए चिने उहाँलाई साँच्ची कता हुनुहुन्छ उहाँ आजकल यता कि उता
15: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
5: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
6: ल ल आए बहिनी, किन होला?
5: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
6: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
5: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
7: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
8: कुनामा पनि के को पिर गरेको धुमस,
7: खर्का दि पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्थ्यो फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
8: बुझ्न डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लमजुङ। सम्पर्क नम्बर 9856046467।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
10: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
11: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
12: शान्ति र विकासका लागि हाम्रो आवाज
13: Studio far, far away.
12: Radio, Chautari, Chautari. Radio, Chautari. Radio, Chautari, 91.4 megahertz.

0: चौतारी खबर का प्रायोजक उच्च गुणस्तरीय घर गहना को लागी न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसीशहर नगर पालिका साथ त्रिवेणी टोल लमजुंग प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकीमा एक वर्षमा 86 किलोमिटर सड़क कालोपत्र हुँदा लमजुङमा 17 किलोमिटर कालोपत्र सम्पन्न। लमजुङमा प्रविधिको प्रयोग बढ़ेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गएको छ। गत आर्थिक वर्ष 97 जना हराएकामा 91 जना भेटिएका छन्। जन्मदिनमा वृक्षारोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। जन्मदिनमा समाज र वातावरणका लागि पनि योगदान होस् भन्ने उद्देश्यले अभियान सञ्चालन भइरहेको हो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लमजुङको बेसीशहर नगरपालिका 11 क्षेत्रमा एक्सटेन्सन काउन्टर विस्तार गर्ने भएको छ। र साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित लमजुङमा पहिलो पटक हुन लागेको प्रथम टुर दि लमजुङ 2026 को तयारी तीव्र पारिएको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड होल्डिङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसीशहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
1: गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा 86 किलोमिटर सड़क कालोपत्र गरेको छ। आर्थिक वर्ष 2082-83 प्रदेशका 11 जिल्लामा 86 किलोमिटर सड़क कालोपत्र गरिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले बिहिबार पोखरामा आयोजित समीक्षा गोष्ठीमा जानकारी दिएको हो। गत आर्थिक वर्षमा सबैभन्दा धेरै कास्कीमा 27 किलोमिटर सड़क कालोपत्र भएको छ भने गोरखामा भने 1 किलोमिटर पनि सड़क कालोपत्र हुन सकेन। गोरखा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको गृह जिल्ला समेत हो। त्यसगरी लमजुङमा 17 किलोमिटर, स्याङ्जामा 10 किलोमिटर, नवलपुरमा 8 किलोमिटर, पर्वतमा 7 किलोमिटर, बागलुङमा 6 किलोमिटर, मनाङमा 5 किलोमिटर, म्याग्दीमा 3 किलोमिटर, मुस्ताङमा 2 किलोमिटर र तनहुमा 1 किलोमिटर सड़क कालोपत्र भएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो। यस अवधिमा 9 वटा झोलुङ्गे पुल निर्माण भएका छन्। गण्डकीका 11 जिल्ला मध्ये स्याङ्जामा 4 वटा, तनहुमा 3 वटा तथा लमजुङ र म्याग्दीमा 1-1 वटा झोलुङ्गे पुल निर्माण भएको घिमिरेले बताउनुभयो। त्यसैगरी 24 वटा मोटरेबल सड़क पुल निर्माण भएका छन्। गोरखा र स्याङ्जामा 4-4 वटा, लमजुङ, नवलपुर, बागलुङ र कास्कीमा 2-2 वटा, तनहुमा 3 वटा तथा पर्वत, मुस्ताङ र मनाङमा 1-1 वटा सड़क पुल निर्माण भएको उहाँले जानकारी दिनुभयो। गण्डकीमा पछिल्लो एक वर्षमा 7 वटा भवन निर्माण भएका छन्। पर्वतमा 5 वटा तथा तनहु र मनाङमा 1-1 वटा भवन निर्माण भएको अतिरिक्त सचिव घिमिरेले बताउनुभयो। लमजुङमा गत आर्थिक वर्ष 2082-83 हराएका मध्ये झण्डै 6 जना बेखबर रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी देवकुमारी बलामी मगरका अनुसार झण्डै 6 जना फेला पर्न बाँकी रहेका छन्। गत आर्थिक वर्षमा महिला बालबालिका, ज्येष्ठ नागरिक र पुरूष गरी कुल 97 जना हराएको निवेदन दर्ता भएकोमा 91 जना विभिन्न अवस्थामा फेला परिसकेका छन्। चालू आर्थिक वर्षमा भने हालसम्म कुल 4 जना हराएको निवेदन प्राप्त भएकोमा दुईजना भेटिएको र दुईजनाको खोजी कार्य जारी रहेको सेवा केन्द्रकी प्रहरी जवान बलामी मगरले जानकारी दिनुभयो। यसअघि आर्थिक वर्ष 2081-82 जिल्लामा 100 जना हराएको निवेदन दर्ता भएकोमा 97 जना फेला परेका थिए। पछिल्लो वर्षहरूमा प्रविधिको प्रयोग बढ़ेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्च र तडक भड़कलाई घटाउँदै प्रकृति संरक्षणमा योगदान पुर्याउने उद्देश्यले संचालन भइरहेको जन्मदिनमा वृक्षारोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। जन्मदिनलाई केवल व्यक्तिगत खुशी मनाउने दिनको रूपमा मात्र नभए समाज र वातावरणका लागि पनि केही योगदान गर्ने अवसरका रूपमा विकास गर्ने उद्देश्यले अभियान संचालन भइरहेको हो। अभियानले जन्मदिनको अवसरमा केक काट्ने, भोजभतेर गर्ने वा अनावश्यक खर्च गर्ने परम्परा भन्दा फरक रूपमा वृक्षारोपण गर्न प्रोत्साहित गर्दै आएको छ। यसै अभियान अन्तर्गत रोटरी क्लब लमजुङले अब क्लबका प्रत्येक सदस्यको जन्मदिनमा वृक्षारोपण गर्ने निर्णय गरेको छ। अभियानलाई साथ दिने क्रममा रोटरी क्लब लमजुङका संस्थापक सदस्य लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको जन्मदिनको अवसरमा साउन 7 गते वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा आयोजित कार्यक्रममा श्रेष्ठले वृक्षारोपण गर्दै अबदेखि आफ्नो प्रत्येक जन्मदिनलाई प्रकृति र वातावरण संरक्षणमा योगदान गर्ने अवसरका रूपमा मनाउने बताउनुभयो। उहाँले जन्मदिनमा हुने फजुल खर्च र तडक भड़कलाई कम गर्दै वृक्षारोपण जस्ता रचनात्मक कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। रोटरी क्लब लमजुङका अध्यक्ष तथा जन्मदिनमा वृक्षारोपण अभियान नेपालका आजीवन सदस्य राजु थापाले अभियानलाई संस्थागत रूपमा अघि बढ़ाउन क्लबले साथ दिने बताउनु भएको छ। उहाँले जन्मदिनमा एउटा बिरूवा रोप्ने संस्कारको विकास गर्न सके यसले वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि हरियाली र स्वच्छ वातावरण निर्माणमा समेत योगदान पुर्याउने धारणा राख्नुभयो। अभियानका परिकल्पनाकार वासुदेव सिधाईले रोटरी क्लब लमजुङले गरेको सहयोग र प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै अभियन्ता रामकुमार श्रेष्ठलाई जन्मदिनको शुभकामना दिनुभयो। कार्यक्रममा बेसी शहर नगरपालिका दुईका वडा अध्यक्ष मदन राणा, उद्योग वाणिज्य संघ लमजुङका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, अभियन्ता तथा रोटरी क्लब लमजुङका निवर्तमान अध्यक्ष श्रीकृष्ण लामिछाने, अभियन्ता रोटरी क्लब लमजुङका अभियन्ता पवन केसी, आदिवासी जनजाति महासंघ लमजुङका प्रतिनिधि तथा रोटरी क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुक पेजमा एकसाथ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढ़ाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
7: खाना प्रलो छैले हतारलाई हो आज मेवाने भिजी तारे मुई पिमा मिमा मि
8: मार्बलरी प्रिमावीर देशी सरमोबा गंगा आर्ट ग्यालरी यावो मैं बाचूं
9: मैं याम भी रहता यार तड़ी बा तारे नासर बाजार लंबी मु मेरा बा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनियल पर दी भी रा यावो मैं लो खारे तारे प्रे यान से दी
8: सो गंगा आर्ट ग्यालरी तो बने बा आचूं
9: तरमी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड मैं बनीम रो फोटो प्रिंट टी शर्ट प्रिंट स्टिकर कटिम लम रो छाल असी ब्याज दे माया चिनो बनेम रो
8: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्ट में के पाइन्छ भनेर एक पटक पहिले सबै भन्दियो त नेपाली भाषामै
10: बेसीसार नगरपालिका सात पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
11: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9463018383
12: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
13: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुन सिरक दर्शना उद्योग एवं लमजुन फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
12: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
13: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
12: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
13: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
12: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसीसहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
14: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
15: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
14: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
8: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
12: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
8: सम्पर्क नम्बर 9842618202 र 9840319789
12: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
8: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
1: विश्राम पछि चौतारी खबरमा पुनः स्वागत छ अब बाँकी समाचार राष्ट्रीय वाणिज्य बैंक लिमिटेडले लमजुङको बेसी शहर नगरपालिका 11 चितीमा एक्सटेन्सन काउन्टर विस्तार गर्ने भएको छ। चितीमा शाखा विस्तार भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ। बैंकको केन्द्रीय कार्यालय अन्तर्गतको सम्पत्ति व्यवस्थापन विभागले रूद्र एनजी ट्रेड एण्ड सप्लायर्स प्राली नागार्जुन 10 काठमाण्डुसँग निर्माण कार्यका लागि सम्झौता गरिसकेको छ। सम्झौता अनुसार चिती लमजुङमा बैंकको एक्सटेन्सन काउन्टर भवन निर्माण गरिनेछ। निर्माण कार्यको स्वीकृत लागत 11,60,904.70 रूपियाँ रहेको छ। सम्झौतामा स्वीकृत लागत अनुमान बीओक्यूट वा प्राविधिक मापदण्ड अनुसार निर्माण कार्य गर्नुपर्ने उल्लेख गरिएको छ। ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको मितिदेखि 30 दिनभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्धारित समयभित्र काम सम्पन्न नभई प्रचलित कानून तथा बैंकको आर्थिक प्रशासन विनियमावली अनुसार विलम्ब शुल्क लाग्ने व्यवस्था गरिएको छ। निर्माण सम्पन्न भएपछि प्राविधिक परीक्षण र बैंकको मापदण्ड पूरा भए पश्चात मात्र अन्तिम भुक्तानी गरिनेछ। चितीमा एक्सटेन्सन काउन्टर भवन निर्माण भएपछि स्थानीय सेवाग्राहीलाई राष्ट्रिय वाणिज्य बैंकको सेवा थप सहज र प्रभावकारी रूपमा उपलब्ध हुने अपेक्षा गरिएको उडा अध्यक्ष शिव प्रसाद जोशीले बताउनुभयो। साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित लमजुङमा पहिलो पटक हुन लागेको प्रथम टुर दि लमजुङ 2026 को तयारी तीव्र पारिएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा आगामी भदौ महिनामा सो साइकल यात्रा तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रम हुन लागेको हो। आयोजक लमजुङ साइक्लिङ संघले जिल्लाका विभिन्न पर्यटकीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यलाई साइकल यात्रा मार्फत जोड्दै लमजुङलाई साइकल पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सहित कार्यक्रम आयोजना गर्न लागि जनाएको छ। आयोजकका अनुसार 3 दिनसम्म सञ्चालन हुने टुर दि लमजुङ 2026 मा बेसी शहर नगरपालिका कोलासत्थर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर सञ्चालन गरिनेछ। कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट करिब 400 जना साइकल यात्री अर्थात साइक्लिस्टहरूको सहभागिता रहने जनाइएको छ। साइकल यात्राका माध्यमबाट लमजुङका प्राकृतिक सौन्दर्य ग्रामीण जीवनशैली स्थानीय कला संस्कृति परम्परा तथा पर्यटकीय सम्भावनालाई देशभर चिनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रमको पहिलो दिन बेसी शहर केन्द्रित गतिविधि सञ्चालन हुनेछ। दोस्रो दिन सेरा चोकबाट साइकल यात्रा शुरू भई बेसी शहर चण्डीडाँडा बिन्दा बागलुङ पानी र कपुर गाउँ हुँदै पर्यटकीय गन्तव्य घलेगाउँ पुग्ने कार्यक्रम तय गरिएको छ। यसैगरी कार्यक्रमको तेस्रो दिन घलेगाउँबाट यात्रा शुरू हुनेछ। साइकल यात्रीहरू नायो घनपोखरा राफले फाँट खुदी स्थित साम्बाचोक सुरूङ मार्ग बुलबुले हुँदै हामखोला पुग्नेछन्। हामखोला क्षेत्रमा पुगेर 3 दिने साइकल यात्रा तथा कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ। 3 दिनको यात्राका क्रममा जिल्लाका विभिन्न पर्यटकीय स्थल ग्रामीण बस्ती प्राकृतिक तथा सांस्कृतिक क्षेत्र हुँदै करिब 40 किलोमिटर दूरी पार गरिने लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुव प्रधानले बताउनुभयो। अध्यक्ष प्रधानका अनुसार टुर दि लमजुङ केवल साइकल चलाउने कार्यक्रम मात्र नभई जिल्लाको पर्यटन प्रवर्धन स्वस्थ जीवनशैलीको विकास वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागि विशेष कार्यक्रम समेत हो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। गण्डकीमा 1 वर्षमा 86 किलोमिटर सड़क कालोपत्र हुँदा लमजुङमा 17 किलोमिटर मात्रै कालोपत्र सम्पन्न। लमजुङमा प्रविधिको प्रयोग बढेसँगै हराएका व्यक्तिको खोजी कार्य प्रभावकारी बन्दै गत आर्थिक वर्ष 97 जना हराएकामा 91 जना भेटिए। जन्मदिनमा वृक्षारोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने। जन्मदिनमा समाज र वातावरणका लागि पनि योगदान होस् भन्ने उद्देश्यले अभियान सञ्चालन भइरहेको भनाई। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लमजुङको बेसी शहर 11 चितीमा एक्सटेन्सन काउन्टर विस्तार गर्ने। भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भयो। र साइकल पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित लमजुङमा पहिलो पटक हुन लागेको प्रथम टुर दि लमजुङको तयारी तीव्र। बिहान 6:30 चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसे भइदिने।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
4: जापान ट्राई होइन, स्योर गरौँ।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
4: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
2: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: सिनिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपुसैनिक डेन्टल होम प्राली, पेसिटर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
4: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
6: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98028-44-010, 98028-38526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
3: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वार्ड नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56-36।
1: सुनिता आ गर त
2: भोके, मेरो दाँत सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपु सैनिक डेन्टल होम प्राली, पेशीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
8: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
9: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
8: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
6: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
6: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8, सेरा, लमजुङ।
9: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
10: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ।
6: नगरपालिका 8, सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।

काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ। नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना। जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856045735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् होल्डिङको फोटो लाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9802844010 र 9802848526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: ओहो हेड सर, टाढै को साइड हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842949129 र 9841552091।
4: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
2: मेरो त अझ 1 महिना बाँकी छ यार।
4: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
2: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो।
4: यो त गजबको अफर रहेछ त यार।
2: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
4: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
3: थप जानकारीका लागि 9802844010, 9802848526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841949647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन, र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: शांति र विकास का लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। कार्यक्रम स्वास्थ्य सरोकार एजिस्ट्रेस नमुना सामुदायिक अस्पतालद्वारा सञ्चालित स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो कार्यक्रम प्रत्येक हप्ता लमजुङका तीनवटै रेडियोहरू, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो बोटेउटा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। साथै सम्बन्धित रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। आदरणीय श्रोता, अहिले वर्षाको याम चलिरहेको छ। यो मौसममा विशेष गरी खेतीबारी, जंगल तथा ग्रामीण क्षेत्रमा सर्प देखिने सम्भावना एकदमै बढ़िरहेको छ।
1: सर्पले टोकेको अवस्थामा सही समयमा सही प्राथमिक उपचार र तत्कालीन स्वास्थ्य संस्थामा पुग्न सके धेरैको ज्यान बचाउन सकिन्छ। तर अझै पनि हाम्रो समाजमा झारफुक, घाउ चिर्ने, विष चुस्ने वा डोरीले कस्ने, बाँध्ने जस्ता गलत अभ्यासहरू भइरहेको देखिन्छ, जसको कारणले गर्दा बिरामीको अवस्था झन जटिल बन्न सक्छ। यही विषयमा सही र वैज्ञानिक जानकारीका लागि आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ एसडीसीएस नमुना कम्युनिटी हस्पिटलका मेडिकल अफिसर डाक्टर विवेक पौडेल। डाक्टर साहब, यहाँलाई कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत छ।
2: धन्यवाद शोभाजी। रेडियो मर्स्याङदी, रेडियो चौतारी र रेडियो भोटेउडार सुनिरहनुभएका देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा मेरो हार्दिक नमस्कार।
0: हजुर डाक्टर साहब, यो वर्षायाम शुरू भइसकेको छ र वर्षायाम शुरू हुने बित्तिकै लमजुङ, तनहु र वरिपरिका ग्रामीण क्षेत्रमा चाहिँ सर्पको जोखिम एकदमै बढ़ेको देखिन्छ। नेपालको सन्दर्भमा चाहिँ सर्पदंशको अवस्था कस्तो छ र हाम्रो यो हाम्रो क्षेत्रहरू छ जुन लमजुङ, तनहु अनि गोर्खाको बिरामीहरू हामीले चाहिँ सर्पले टोकेको हेरिरहेका छौँ, अनि उहाँहरूलाई चाहिँ कतिको विषालु सर्पले टोकेको अथवा उहाँहरूको सर्पले टोकेको अवस्था कस्तो छ?
2: हजुर, नेपालमा विशेष गरी जेठदेखि असोजसम्मको वर्षायामको समयमा सर्पदंशका घटनाहरू निकै नै धेरै देखिन्छन्। नेपालमा वर्षेनी हजारौं मानिस सर्पको डसाईमा पर्छन् र ढिला गरी अस्पताल पुग्दा धेरैले अकालमै ज्यान गुमाउनु पर्ने दुःखद अवस्था पनि छ। हाम्रो सुन्दर बजार, लमजुङ, तनहु र यो गोर्खाको सीमावर्ती भेगमा पनि तराई जस्तै सर्पदंशका बिरामीहरू आउने गरेका छन्। तर यहाँ श्रोताहरूले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने, हाम्रो क्षेत्रमा पाइने सबै सर्पहरू विषालु हुँदैनन्। धेरै जसो सर्पहरू अविषालु नै हुन्छन् र विषालु सर्पले टोकेकै खण्डमा पनि यदि मानिस नआतिकन सही प्राथमिक उपचार गरेर समयमै अस्पताल पुग्न सकियो भने ज्यान सब प्रतिशत जोगाउन चाहिँ सकिन्छ।
0: गाउँघरमा अझै पनि यो सर्पहरूले टोक्ने बित्तिकै चाहिँ मानिसहरू डराएर अनि कपडाहरूले बाँधेको, डोरीले बाँधेको, अनि त्यसपछि चाहिँ घाउहरू चिरेको अथवा धामी झाकेकामा गएर बल्ल अस्पतालसँग आउने कुराहरू चाहिँ देखिरहेको छ र कतिपय बिरामीहरू अस्पतालमा आउँदा पनि उहाँहरूको जीवन नै एकदमै खतरापूर्ण अवस्थामा चाहिँ पाइएको छ। सर्पको टोकाइले भन्दा पनि उहाँहरूले गरेको गलत प्राथमिक अभ्यासको कारणले गर्दाखेरि यो सर्पले टोक्दाखेरि चाहिँ बिर्सेर पनि गर्न नहुने कुराहरू चाहिँ के कुराहरू छन् बताइदिनुहोस् न।
2: हजुर शोभाजी, हामीले अस्पतालमा आपतकालीन कक्षमा भेट्ने धेरै जसो जटिल बिरामी सर्पको विषले भन्दा पनि गलत प्राथमिक उपचारका कारणले समस्यामा परेका हुन्छन्। अब त्यसैले म एक दुईवटा, चारवटा जति पुँजा छन् ती कुराहरू म सरस्वती भनिदिन्छु, होइन, सम्झिन पनि सजिलो हुन्छ। अब फर्स्टमा चाहिँ गर्नै नहुने काम भनेको चाहिँ धामी झाँक्री वा झारफुकमा चाहिँ समय खेर चाहिँ फाल्नु भएन। अब सर्पको विष चाहिँ झारफुक वा जडीबुटीले चाहिँ जाँदै जाँदैन है। धामी कहाँ जाँदा अस्पताल पुग्न चाहिँ ढिला हुन सक्छ, त्यो कारणले गर्दाखेरि चाहिँ ज्यान पनि जान सक्छ। एक दुई महिना अगाडिको एउटा समाचार पनि धेरै श्रोताहरूले थाहा पाउनु भएको होला, एक ठाउँमा चाहिँ यो धामी झाँक्रीकोमा जाँदाखेरि चाहिँ उहाँको चाहिँ अकालमै ज्यान गएको थियो, होइन। अनि त्यसपछि अर्को भनेको चाहिँ टोकेको अङ्गमा चाहिँ कडा चिजले चाहिँ बाँध्नु भएन। गाउँघरमा चाहिँ हामीले चाहिँ के गरिन्छ भन्दाखेरि डोरी या तार है वा कपडाहरूले चाहिँ निकै कडासँग बाँध्ने चाहिँ चलन छ। यसो गर्दा चाहिँ रगत सञ्चालन चाहिँ ठप्प हुन जान्छ है, टोकेको हातमा या खुट्टामा चाहिँ, अनि त्यो भयो भने चाहिँ त्यो हात खुट्टा नै सड्न सक् सक्ने र पछि चाहिँ काटेरै फाल्नु पर्ने अवस्था पनि आउन सक्छ। अनि अर्को भनेको चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ चक्कु वा ब्लेडले चाहिँ काट्ने गर्छौँ, जुन चाहिँ नितान्त एकदमै नराम्रो प्र्याक्टिस हो त्यो चाहिँ है। अनि बिख चुसेर फाल्ने पनि काम गरिन्छ हाम्रो गाउँघरमा, त्यो चाहिँ एकदमै नराम्रो कुरा हो। अब टोकेको ठाउँमा चाहिँ काट्दा या फिर चुस्दाखेरि चाहिँ थप इन्फेक्सन हुने, अत्याधिक रक्तसाप हुने खतरा चाहिँ हुन्छ, जसले गर्दा चाहिँ व्यक्तिको ज्यान पनि जोखिममा पर्छ। सोही कारण चाहिँ हामीले चाहिँ मुखले चुसेर उ गर्ने या फिर चाहिँ त्यसलाई चाहिँ काट्ने त्यस्तो काम चाहिँ गर्नु भएन। अर्को भनेको चाहिँ हामी चाहिँ मट्टितेल लगाउने या चाहिँ रसायनहरू होइन रक्सीहरू साबुन के हामी जडीबुटीहरू लगाउने गर्छौँ, त्यो गर्दा पनि इन्फेक्सन नै हुने चान्स भएको कारणले गर्दाखेरि त्यो पनि एकदमै गलत प्र्याक्टिस हो। अर्को भनेको चाहिँ हामी चाहिँ बिरामीलाई हतार हतार दौडाएर या फिर चाहिँ हतार हतार हिँडाएर चाहिँ हस्पिटलतिर लैजाने या चाहिँ झारफुक गर्नतिर लैजाने काम गर्छौँ, एकदम यो दौडाउने या हिँडाउने काम पनि खतरनाक हुन सक्छ। किनभने चाहिँ यो आत्तिदा या फिर हिँड्दा दौडिँदा चाहिँ मुटुको धड्कन झन् बढ्छ, बढेको कारण चाहिँ बिख चाहिँ झन् फैलिन सक्ने चाहिँ चान्स चाहिँ एकदमै हुन्छ।
1: हजुर, एकदमै राम्रो जानकारी दिनुभयो डाक्टर साहब। अब चाहिँ त्यसो भए चाहिँ यो सर्पले टोकिहाल्यो गाउँघरमा कसैलाई भने चाहिँ गाउँघरमै अब अस्पतालसम्म आउनको लागि स्वास्थ्य संस्थामा जानुभन्दा अगाडि चाहिँ के गर्न सकिन्छ र सही प्राथमिक उपचारहरू चाहिँ के गर्नुपर्ने हुन्छ त्यो बारे पनि बताइदिनुहोस् न।
2: हजुर हुन्छ। सर्पले टोक्दा चाहिँ आत्तिनु चाहिँ सबैभन्दा ठुलो शत्रु मानिन्छ। आत्तिने, प्राथमिक उपचार नगर्ने होइन, यी कुराहरूले गर्दाखेरि चाहिँ अकालमा ज्यान चाहिँ जान सक्छ। अब गर्नुपर्ने कुराहरू के छन् ती पनि म भनिदिन्छु, तपाईँहरूले चाहिँ एकदम ध्यानपूर्वक चाहिँ सुनिदिनु होला है। फर्स्टमा त बिरामीलाई चाहिँ शान्त राख्नु पर्यो है, बिरामीलाई सान्त्वना दिनु पर्यो, आत्तिन दिनु भएन, स्थिर भएर बस्न या ढल्कनलाई चाहिँ भन्नु पर्यो है। त्यसपछि हामी अर्को गर्न सक्ने काम के छ भन्दाखेरि टोकेको अङ्गलाई चाहिँ नहलाइकन स्थिर राख्नु पर्यो, जसलाई चाहिँ हामी इमोबिलाइज भन्छौँ। यदि हातमा खुट्टामा टोकेको छ भने काठको या फल्याकले अड्याएर त्यो काटेको ठाउँलाई नजिकका ठाउँहरूलाई चाहिँ अड्याएर नहल्लिने तरिकाले चाहिँ कपडाले नकसिने तरिकाले बाँध्नु पर्यो, कसेर पनि बाँध्नु भएन है, नहल्लियोस् अङ्ग नहल्लिने काम मात्र गराउन मिल्ने तरिकाले चाहिँ त्यसलाई बाँध्नु पर्यो। त्यसपछि अर्को भनेको हामीले लगाएका गरगहना या कपडाहरू कसिलो खालका कपडाहरू छ भने चाहिँ त्यो ठाउँ चाहिँ सुनिँदै जाने भएको कारणले गर्दा ती चिजहरू चाहिँ निकाल्नु पर्यो, जस्तै औठी हुनसक्छ, चुरा हुनसक्छ, घडी, मोजा, जुत्ता नै हुनसक्छ, तिनीहरूलाई चाहिँ निकालिदिने र खुकुलो बनाउनु पर्यो है। त्यसपछि अर्को भनेको चाहिँ घाउलाई चाहिँ सफा पानीले सफा पानीले चाहिँ सफा गर्नु पर्यो। घाउलाई जबरजस्ती अरू चिजहरू जस्तै हामी के रक्सीहरू युज गर्छौँ, कहिले काहीँ मट्टितेलहरू युज गर्छौँ या फिर चाहिँ अन्य झार जडीबुटीहरू युज गर्छौँ, त्यो नगरिकन चाहिँ हलुका पानीले सफा पानीले चाहिँ सफा गरिदिनु पर्यो। त्यसपछि अन्तिम र एकदम महत्वपूर्ण काम भनेको चाहिँ हामीले चाहिँ कुनै सवारी साधन चाहिँ युज गरेर या फिर गाउँघरमा पाइने टोको यिनीहरू चिज चाहिँ युज गरेर चाहिँ हामी चाहिँ एन्टिभेनम जुन चाहिँ यो सर्प निरोधक या फिर सर्पको बिख मार्ने जुन औषधि हुन्छ त्यो पाउने अस्पतालसम्म पुर्याउनु पर्यो। अब हाम्रो कन्डिसन अनुसार हाम्रो यो भेग अनुसार चाहिँ सबै सर्पहरू चाहिँ निखालु नहुने भएको कारणले चाहिँ नजिकको स्वास्थ्य संस्थासम्म पुग्नु भयो भने त्यहाँ स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, हामी जस्तो डाक्टरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ सर्पले टोकेको ठाउँ हेरिन्छ, उहाँको सिम्टम्सहरू हेरिन्छ, त्यो हेरिसकेपछि चाहिँ उहाँलाई फर्दर अर्को ठुलो ठाउँमा जानुपर्ने हो कि या फिर चाहिँ यही ठिक हुन्छ कि भन्ने कुरा चाहिँ हामी चाहिँ लगभग त्यो चाहिँ अड्कल गर्न सकिन्छ। त्यही भएको कारणले गर्दाखेरि तपाईँ यदि हामी भएकै ठाउँ नमुना हस्पिटल एसडिसिएस नमुना अस्पतालमै आउनुभयो भने पनि हामी चाहिँ विभिन्न रगतको परीक्षणहरू गर्छौँ, अनि त्यसपछि उहाँलाई इभ्यालुएसनमा राखिन्छ, भन्नाको मतलब चाहिँ उहाँको हाउभावहरू उहाँको सिम्टम्सहरू के छ त्यो हामी पहिला विचार गर्छौँ हेर्छौँ। यदि उहाँलाई ठुलो ठाउँ जानुपर्ने रहेछ, फर्दर अर्को एन्टिभेनम भएकै हस्पिटल जानुपर्ने रहेछ भने हामी त्यही अनुसार सल्लाह गर्छौँ, नभए चाहिँ भोलिपल्टसम्म राखेर एक दिनसम्म राखेर उहाँको रगतको परीक्षण रगत पातालो भएको छ कि छैन भनेर जाँचबुझ गरेर मात्रै उहाँलाई फर्दर अरू सल्लाहहरू चाहिँ दिइन्छ।
1: हजुर, यो चाहिँ सर्पले कोट टोकाइबाट बस्ने मुख्य उपचार भनेको त अब एन्टिभेनम नै हो भनेर भन्नुभयो होइन। अब लमजुङ सुन्दर बजार जस्तै हाम्रो हस्पिटलहरूमा चाहिँ प्राथमिक उपचार चाहिँ हामीले गरिरहेका छौँ, र यस्तो आपतकालीन अवस्थामा चाहिँ कहाँ कहाँ सेवा लिन सकिएला?
2: हजुर, पहिला त मुख्यतया त सर्पको टोकाई चाहिँ दुई प्रकारको हुन्छ, विखालु सर्प र अविखालु सर्प मध्ये पनि यदि विखालु सर्पले नै टोकेको छ भने पनि तपाईँलाई चाहिँ यदि सर्पले डराएर टोकेको छ या फिर चाहिँ मार्ने धेरैले टोकेको छ भन्नेले फरक पार्छ। त्यसलाई नै हामी मेडिकल भाषामा चाहिँ ड्राई बाइट र वेट बाइट भनेर भन्छौँ। यदि उसले चाहिँ बिख फ्याँकेको छ शरीरभित्र या फिर चाहिँ डराएर मात्र टोकेको हो भने पनि विखालु सर्पको चाहिँ बिख नलाग्ने पनि हुनसक्छ। त्यस्तो कन्डिसनमा चाहिँ हामीले रगतको जाँचहरू गराउँछौँ र रगतको जाँच चाहिँ पातालो भएको, रगत पातालो छ कि छैन या फिर चाहिँ उसको न्युरोटोक्सिक जुन प्रक्रिया छ, न्युरोटोक्सिन जाने प्रक्रिया छ, त्यो भएको छ कि छैन भनेर हामी पहिला इभ्यालुएट गर्छौँ। त्यसपछि मात्रै एन्टिभेनमतिर चाहिँ हामी लाग्नुपर्ने हुन्छ। यसै कारणले गर्दा अब हाम्रो यो एरिया यो भेगतिर चाहिँ त्यति विखालु सर्पहरू नपाइने र अविखालु सर्पहरू धेरै मात्रामा भएको कारणले आत्तिहाल्नुपर्ने अवस्था त नहुन सक्छ। तैपनि यदि विखालु सर्पले नै टोकेको रहेछ भने चाहिँ हामी चाहिँ जति सक्दो चाँडो चाहिँ हाम्रो यो तराईतिरको नजिकको हाम्रो यो एरिया भेगबाट पाइने नजिक भनेको चितवन नै हो, त्यहाँको सरकारी अस्पतालहरूमा चाहिँ एन्टिभेनम उपलब्ध छ, त्यतातिर पनि जान सकिन्छ। मुख्यतया त पहिला त अब हामी डराउनु भएन, यदि सर्पले टोकिहाल्यो भने नि पहिला त अब नजिकै हस्पिटल हामी जस्तै एचडिसिएच नमुना कम्युनिटी हस्पिटलमै नै आउन सकिन्छ। त्यसपछि विभिन्न हामी रगतको परीक्षणहरू गर्छौँ, त्यसपछि यदि रिफरल नै चाहिने रहेछ भने हामी त्यही अनुसार सल्लाह गरेर पठाइन्छ।
1: हजुर, यो उपचार कुराहरू त भइहाल्यो, हजुरले एकदमै स्पष्टसँग बताउनु भएको छ। त्यो सँगसँगै अब गाउँघरमा खेतीबारीमा काम गर्नु त पर्यो नि, काम गर्न जाँदाखेरि र सर्पको टोकाइबाट बस्नको लागि चाहिँ के कस्ता सजगताहरू अथवा कस्तो उपायहरू चाहिँ अपनाउनु पर्ने हुन्छ?
2: अब उपचार भन्दा नि रोकथाम पहिलो उत्तम कुरा मानिन्छ होइन, हामी प्रिभेन्सन इज बेटर देन क्योर भनेर भनिराखेका हुन्छौँ। प्रिभेन्ट हुनु नै सबैभन्दा पहिलो काम गर्दा चाहिँ हामीलाई सजिलो हुने र अलि सतर्कता पुर्याएर काम गर्दाखेरि चाहिँ हामी ठुलो समस्याबाट जोगिने चाहिँ हुन्छ। त्यो भएको कारणले के गर्ने भन्दाखेरि पहिला चाहिँ रातिमा बाहिर निस्किँदा चाहिँ हामी चाहिँ टर्च लाइट या फिर चाहिँ अन्य लाइटको सोर्सहरू लिएर आफ्नै मोबाइलकै लाइट पनि हुनसक्छ, तीहरू लाइट युज गरेर मात्रै बाहिर अँध्यारोमा चाहिँ हिँड्नु पर्यो होइन। जस्तै कतै जान सकिन्छ या शौचालयहरूतिर जान सकिन्छ, खेतबारीतिर केही काम परेर जान सकिन्छ, त्यो जाँदाखेरि चाहिँ लाइटको प्रयोग चाहिँ गर्नु पर्यो। त्यसपछि खेतबारीमा काम गर्दाखेरि चाहिँ अग्लो जुत्ता लगाउने, गमबुटहरू लगाउने, जसले चाहिँ केही मात्रामा टोकाएको उसलाई चाहिँ बचाउन सकोस्, टोकाइबाट चाहिँ बचाउन सकोस्। अनि पाइन्टहरू कपडाहरू पनि अलिकति बाक्लो खालको लगाउने, त्यो लगाउँदाखेरि चाहिँ उसको दाँतहरू भित्रसम्म नजाओस् या फिर चाहिँ बिख चाहिँ भित्रसम्म नजाओस् भन्ने कुरा भयो। त्यसपछि हाम्रो अहिले गर्मीको समयमा चाहिँ कतिजनाहरू चाहिँ भुइँमै सुत्ने, त्यो माटोमै सुत्ने या फिर चाहिँ सिमेन्टमै सुत्ने चाहिँ गरिराखेका हुन्छौँ। त्यस्तो गर्नु चाहिँ एक त स्वास्थ्यको रूपमा स्वास्थ्यकर रूपमा पनि हानिकारक नै भयो, त्यसमाथि पनि सर्पले टोक्ने चान्स चाहिँ भुइँमा सुत्दाखेरि चाहिँ अलिकति बढी हुने हुन्छ। त्यो भएको कारणले अलिकति अग्लो ठाउँमा खाटमा सुत्दा राम्रो, खाटमा पनि हामीले चाहिँ झुल टाँगेर सुत्दा चाहिँ डबल फाइदा हुने भयो। एक त लामखुट्टेबाट पनि हामी बच्ने भयो, अरू डेङ्गु जस्ता चिजहरूबाट पनि बच्ने भयो, र अर्को चाहिँ हामी सर्पको टोकाइबाट पनि बच्न सकिन्छ। अनि अर्को प्रमुख भनेको चाहिँ हामीले चाहिँ घर वरिपरि चाहिँ झाडीहरू दाउराहरूको चाङ छ भने, फोहोरहरूको चाङ छ भने चाहिँ त्यसलाई चाहिँ सफा गर्नु पर्यो। त्यो सफा गरिसकेपछि मुसाहरू नआउँदैनन्, मुसाहरू नआइसकेपछि सर्पहरू पनि आउँदैनन्। अनि हाम्रो खेतबारीतिर या फिर चाहिँ हाम्रो यो घरतिर चाहिँ पालहरू ढुवाङहरू हुन्छ होइन, त्यो चाहिँ पुर्ने काम चाहिँ हामीले भर्ने काम चाहिँ त्यो चाहिँ गर्नुपर्छ। त्यस्तै पालहरू भयो भने मुसाहरू आउने, अनि सानो जीवहरू आउने जसलाई चाहिँ सर्पले खान्छ, ती जीवहरू आउने भएको हुँदाखेरि ती जीवहरू चाहिँ बस्न नमिल्ने तरिकाले बनायो भने चाहिँ सर्पहरू पनि नआउने हुन्छ।
1: हजुर, धेरै जानकारीहरू र एकदमै राम्रो राम्रो सन्देशहरू चाहिँ हाम्रो श्रोताहरूले पाइसक्नु भएको छ। अनि अब हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिममा छौँ र कार्यक्रम स्वास्थ्य सरकार मार्फत चाहिँ हाम्रो सम्पूर्ण श्रोताहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ अझै पनि?
2: सर्प वातावरणका लागि चाहिँ उपयोगी जीव हो है, यसैले सर्प देख्ने बित्तिकै आतिने या मार्ने त्यस्तो काम चाहिँ गर्नु हुँदैन। अब मुख्य कुरा के हो भन्दाखेरि सर्पले टोकिहाल्यो भने पनि झारफुक र गलत अभ्यास चाहिँ गर्नु भएन है, त्यतातिर समय चाहिँ फाल्नु भएन, बिरामीलाई चाहिँ शान्त राख्नु पर्यो अनि तुरुन्तै अस्पताल पुर्याउनु पर्यो, समयमै पुग्नु नै जीवन बचाउनु हो भनेर चाहिँ हामीले सम्झिनु पर्यो। जस्तै अब हामी एसडिसिएस नमुना हस्पिटलमा चाहिँ हामी स्वास्थ्य सुरक्षाको लागि चाहिँ सधैँ तत्पर नै छौँ, हामी 24 घण्टा खुलै हुन्छौँ अनि हामी 24 घण्टा चाहिँ डक्टर उपस्थित हुने भएको हुनाको कारणले गर्दाखेरि चाहिँ यदि तपाईँहरूलाई जतिखेर टोके पनि, सर्पले टोके पनि या फिर चाहिँ अरू केही जीव जन्तुहरूले टोकाई भइहाल्यो भने पनि तपाईँहरू आउनुहोला अनि सबैजना चाहिँ सुरक्षित रहनुहोला। धन्यवाद।
1: हुन्छ अर्डरको साथ यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामीलाई चाहिँ हाम्रो सम्पूर्ण श्रोताहरूलाई सर्पको दंश जस्तो चाहिँ एकदमै संवेदनशील र महत्वपूर्ण विषयमा चाहिँ जानकारी दिनुभयो र यसबाट धेरैको जीवन रक्षा हुन्छ भन्ने हामीले आशा राखेका छौँ। एसडिसिएस नमुना सामुदायिक अस्पतालमा तपाईँ कार्यरत हुनुहुन्छ र त्यहाँ धेरै बिरामीहरूको ज्यान बचाइरहनु भएको छ अभियसली पनि, र यति भन्दा भन्दै आजलाई भने कार्यक्रम स्वास्थ्य सरोकारको चाहिँ निर्धारित समय सकिसकेको छ, अब हामी बिदा माग्ने बेला भइसकेको छ। डाक्टर साहबलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो उपयोगी कुराहरू जानकारीहरू चाहिँ पालना गरौं र अरूलाई पनि सिकाऊ है। अर्को हप्ता फेरि हामी स्वास्थ्यमूलक विषयमा कुराकानी सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे ओडा साथै म कार्यक्रम सञ्चालिका शोभा ठकुरी पनि विदा माग्न चाहन्छु। यदि तपाईँको सल्लाह सुझाव प्रतिक्रियाहरू केही छ भने तपाईँले सिधै एसडिसिएस नमुना सामुदायिक अस्पतालको फेसबुक पेजहरूमा मेसेज गर्न सक्नुहुन्छ र तीनवटै रेडियोको फेसबुक पेज लगायत तीनवटै रेडियोहरूमा कल मार्फत पनि तपाईँले हामीलाई सल्लाह सुझाव जानकारी ताली गाली जे छन् तपाईँले दिन सक्नुहुनेछ। आजलाई भने म कार्यक्रम शोभा ठकुरी बिदा माग्न चाहन्छु। तपाईँको समय शुभ रहेको, आगामी हप्तासम्मको लागि बिदा माग्न चाहन्छु। नमस्कार।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
2: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौ।
2: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
1: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
2: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
1: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
2: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 देखि 46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 मा धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि र संस्कृति सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
1: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन् नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता

0: सम्पर्दाको जुन विकास छ त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगेर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ, एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरू पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात् चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात् चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ, त्यस कारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
1: खास गरी उहाँले पुरातत्व विभाग अब त्यहीभन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ, सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ, यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
2: म राजेन्द्र दाहाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ, र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ, र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरो बन्छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ, मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने, कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
3: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त, एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बार वाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैन थियो, त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यो, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो, त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त, जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ, नाचदेखि लिएर यताउतिवाला कुरा छ यस्तैसँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
4: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 सालमा अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ, तर 16 कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
6: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आईसीएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आईसीएच का कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2000 फाइभ का कुरा संयुक्त राष्ट्र संघले आदिवासी

0: जनजातिको लागि अधिकार घोषणा गरेको युएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
1: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालजूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालजी हुनुहुन्छ।
2: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन, तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोराछोरीहरू चाहिँ नै आधुनिक ज्ञानशिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट जुन मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपीआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 20-22 वर्षदेखि यही फिल्डमा छु। यो आइसिएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गरेको थिएँ। अहिले बिलको रूपमा आइपीआर एज सच टाइटल राखेको थिइनँ। अब आइपीआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। त्यो चाहिँ
1: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू यहाँसँग त्यो जवाब पनि हुन सक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुन सक्छ मान्यजीहरूसँग अथवा अरू विज्ञजीहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुनु अनुरोध गर्दछु।
3: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। त्यो के बमोजिम भन्ने चाहिँ एक ठाउँमा त्यो पनि टोक्नै पर्छ होइन, त्यसले गर्दा स्पष्ट पारेर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्दा जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि। त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
4: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष थिए।
5: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय, कार्यालय, निकाय, संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृति सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पैँ चुप्लो भन्ने एउटा मुख्य प्रणाली छ होइन, त्यहाँ नासो हुन्छ, पैँ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजन्य संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकासका संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
1: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ,
5: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकास संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ। धन्यवाद।
1: धेरै धन्यवाद छ। अब मान्यजीवहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेश आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न आउँदै गर्दछु मानिसहरू.
6: अस्ति हामीले संशोधन पनि हालेका थियौं होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन. अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु.
1: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मान्य सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला.
6: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु. तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि. त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ. मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई.
1: धेरै धन्यवाद छ मलाई विचारको लागि र प्रतिबद्धताको लागि पनि. माननीय सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ. म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु.
7: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ. र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई. सम्पदा भनेका छौँ यता चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान्न सक्छ. जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छौँ भने कम्युनिटीलाई चाहिँ पुरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई. समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ. जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै बुक ताक्नु चाहिँ पर्दैन. जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई.
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
7: हजुर
1: यहाँ अघिदेखि सुरुवातदेखि हुनुहुन्छ र सुन्नुभयो. समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
7: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ. यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाले अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ. जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि. यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मद्दत पुग्छ जस्तो मलाई लाग्छ.
1: धन्यवाद, धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई. अब यसलाई खुला गरौँ, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा. धन्यवाद छ, पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनुको लागि म अनुरोध गर्दछु. हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकासजी हुनुहुन्छ. कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु म अनुरोध गर्दछु.
8: धन्यवाद सर. जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ. समुदायका चाहिँ प्रतिनिधित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नै प्रष्ट पार्नुपर्छ भन्ने छ. यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू हामी सांसदहरू त हुलाकी जस्ता उनीहरूले चिठी खोल्न पाउँदैन नि. चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जात पठाउनु पर्ने हो. बेनिफिट सियरिङको कुरालाई त सम्बन्धित समुदायको चाहिँ उसमा चाहिँ जाने गरिकन आउनुपर्छ. अब टेक्नोलोजीसँग त जोड्नै पर्छ. वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ. र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि, किनभने यो खालि जाने यो यो एक किसिमको अभौतिक कुरा छ. त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै होइन, सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त एकदम ठुलो समस्या हुन्छ नि त होइन. त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्. त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु. अब हामी हाम्रो समितिमा छलफल गर्छौँ.
1: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ.
8: हामीले समितिमा बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी के निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन.
1: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिसहरू?
8: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ. अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन. त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु.
1: धेरै धन्यवाद छ. अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु यहाँलाई.
7: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ. जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै यो आर्थिक टिप्पणीमा पनि यो कोर्सको चाहिँ हामीले पहिल्यै राखेका थियौँ. जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ डेढ वर्षमा. यो युजुअली रेयर हुन्छ. फेरि बनाउनु भएको कसले हुन्छ होइन? आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन. एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेका थियो कोषमा. अर्थ मन्त्रालयबाट यो यो रिस्पोन्स आयो थियो त्यही भएर हामीले कोषमा हालेको. त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ. तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ. त फेरि डेढ वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ. सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ. यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ. नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ. र रिस्पोन्सिबल एन्टिटी कुन? संस्कृति विभाग छ. त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर. डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ. समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ. त्यसपछि लगेर पास हुने. सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटिज चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे. हस् धन्यवाद.
1: धेरै धन्यवाद मानिसु. अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा. यहाँ जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु.
9: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन सक्रिय रूपमा संरक्षण गर्नु हो. यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्. संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ. मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुन सक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला. नम्बर 3, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा How do we include more of the communities they main? So how do we include more of them?
7: Ekikrit
9: suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan nahos yo ta unified messages ra yo bidhay ko naam ko pani dherai choti kura aisa committee ma ani asi mantralaya ko representatives hale pani bhanu bhaye ki yo anushka manager le pani bhaneko yo 5-6 mahina lagaera nai yo chalchal gara yahan samma aisaeko kura ho yesko feri chalchal gare ta pani last ma garnu bhanne kura mantralaya ko suggestion thyo hamlai. So, हामी यस्तै विषयमा अझै गहन छलफल गर्ने छौं UNESCO को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्क मा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं. हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट ओर एन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका. यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौं. यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै बिदा पनि माग्दछु. धन्यवाद.
10: सरकारवाला बीचको संवाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ. यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल.
11: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ. यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्. सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले. आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ. समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ. अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टेन्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ. लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ. यी यस्ता महत्वपूर्ण पाटाहरू हुन्. तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु. विधेयकको दफा 2 खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू. विधेयकको दफा 2 खण्ड क को 12 चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थललाई पनि

0: सिमिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली पेसिसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
7: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
4: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: हाम्रो साथी सपना त कति भाग्य मानी रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856445।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
7: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
7: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
6: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीतर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84440
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला तुम्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्ट द्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: कार्यक्रम स्वास्थ्य सरोकार
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: साथी सपन त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240535, 0665240575, मोबाइल नम्बर 9857045735।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841652091। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
5: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लन्जो
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एफजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843378450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।